0: برکس برازیل، روس، بھارت، چین اور جنوبی افریقہ پر مشتمل ہے۔ ایک سوشل میڈیا پوسٹ پر انہوں نے اس بات کو بھی اجاگر کیا کہ بھارت کی برکس کی صدارت میں حقیقی اشتراک میں پیش رفت، عالمی خطے جنوب کی ترجیحات کی حمایت اور ایک محفوظ اور زیادہ شمولیت والی دنیا کے سلسلے میں اشتراک کو اہمیت دی جائے گی۔ وزیراعظم نے مودی نے ناگرک دیو بھوا پر زور دیا ہے اور افسران سے زور دے کر کہا ہے کہ وہ شہریوں کو حکمرانی میں مرکزی اہمیت دیں۔ آج نئی دلی میں 2024 بیچ کے آئی ایس کے ان 183 تربیتی افسران سے بات چیت کرتے ہوئے جنہیں مختلف وزارتوں اور محکموں میں بطور اسسٹنٹ سیکرٹری منسلک کیا گیا ہے، جناب مودی نے نوجوان سول سروینٹ سے زور دے کر کہا کہ وہ وکست بھارت @2047 کی جانب بھارت کے سفر کی قیادت کریں۔ وزیراعظم نے ملک کی تعمیر میں خواتین کے بڑھتے ہوئے رول کو یہ کہتے ہوئے اجاگر کیا کہ موجودہ بیچ میں 40% سے زیادہ خواتین افسر ہیں۔ جناب مودی نے نوجوان افسروں سے کہا کہ وہ مسلسل ملک کی تعمیر میں اپنے تعاون کا جائزہ لیتے رہیں اور اپنے عہدوں کے بجائے اپنی کارکردگی سے حاصل ہونے والے نتائج سے اطمینان محسوس کریں۔ انہوں نے اس بات پر اعتماد کا اظہار کیا کہ ان کی توانائی، صلاحیت اور خود کو وقف کرنے کا جذبہ بھارت کو ترقی کی نئی بلندیوں تک لے جانے میں ایک اہم رول ادا کریں گے۔ صدر جمہوریہ دروپدی مرمو نے آج شام راشٹرپتی بھون میں شہری اعزاز دیے جانے کی دوسری تقریب میں پدم ایوارڈز عطا کیے۔ ملک کے اعلی ترین شہری اعزازات میں سے ایک پدم ایوارڈز 3 زمروں، پدم وبھوشن، پدم بھوشن اور پدم شری کے تحت دیے جاتے ہیں۔ صحافی پی نارائنن کو ادب و تعلیم کے زمرے میں پدم وبھوشن سے نوازا گیا ہے، جبکہ سابق جج کے ٹی تھومس کو سماجی کام کے لیے پدم وبھوشن سے سرفراز کیا گیا ہے۔ پیش ایک رپورٹ۔
1: اس سال حکومت نے کل 131 پدم ایوارڈز کا اعلان کیا ہے۔ ان میں 5 پدم وبھوشن، 13 پدم بھوشن اور 113 پدم شری ایوارڈز شامل ہیں۔ سابق ٹینس کھلاڑی وجے امرت راج، اداکار مموتھی اور پلے بیکس گلوکارہ الکا یاگنک سمیت 7 لوگوں کو پدم بھوشن سے نوازا گیا ہے۔ سیاستداں شبو سرین کو بعد از مرگ پدم بھوشن دیا گیا ہے۔ 57 افراد کو پدم شری ایوارڈ سے سرفراز کیا گیا ہے، جن میں کرکٹ کھلاڑی روہت شرما، اداکار آر مادھون اور پرسار بھارتی کے سابق CEO ششی شیکھر ویمپتی شامل ہیں۔ اداکار ستیش شاہ کو بعد از مرگ پدم شری سے سرفراز کیا گیا ہے۔ اس موقع پر نائب صدر سی پی رادھا کرشنن، وزیر اعظم نریندر مودی اور وزیر داخلہ امت شاہ کے علاوہ دیگر سرکردہ شخصیات موجود تھیں۔ دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے آج کہا ہے کہ حکومت نینو کی وجہ سے کمزور مانسون کے امکانی اثرات سے نمٹنے کی خاطر کسانوں کی مدد کے لیے پیشگی تیاریاں کر رہی ہے۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے جناب چوہان نے کہا کہ ملک میں اب تک 43% کم بارش ہوئی ہے اور جولائی میں بھی مانسون کے کمزور رہنے کا امکان ہے۔
2: النینو کے کارن کمزور مانسون رہنے کی جو سمبھاوت استھتیاں ہیں اور جس کا پربھاؤ اب دکھنے بھی لگا ہے، کیونکہ مانسون ابھی کافی لیٹ چل رہا ہے، اس لیے اوور آل ابھی تک 43% برسات کم ہوئی ہے اور آگے بھی جو موسم کا انمان ہے 2 جولائی تک کے سپتاہ میں کمزور رہنے کی سمبھاونا ہے، اور اس کا مطلب یہ ہے کہ ہماری خریف کی فصل اس پر اس کا اثر پڑ سکتا ہے، اور اس لیے بنا کسی دیری کے ہم کافی دنوں سے ان پرستھتیوں سے نپٹنے کے لیے تیاریاں کر رہے تھے۔ ہم جو پربھاوت ضلع کتنے ہو سکتے اس کا آکلن بھی کیا گیا ہے، اور اب تک جو سمبھاونا ہے 315 ضلع ایسے ہوں گے جہاں برسہ کم رہنے کی سمبھاونا ہے۔
0: جناب چوہان نے کہا کہ ریاستوں کو دالوں اور موٹے اناج اور تلہن جیسی فصلوں کو فروغ دینے کا مشورہ ہے، جن میں کم پانی کی ضرورت ہوتی ہے اور سخت موسم میں بھی ان کی اچھی پیداوار ہو سکتی ہے۔ انہوں نے کہا کہ ریاستوں کے ساتھ تال میل میں سائنسی طریقہ کار فصلوں کی بروقت منصوبہ بندی اور ضلع سطح کی تیاری کو مستحکم کیا جا رہا ہے۔ نیتی آیوگ کے نائب چیئرپرسن ڈاکٹر اشوک لاہری نے آج کہا کہ پچھلی سہ ماہی کے دوران بھارت کی مجموعی تجارت میں 5.4% کا اضافہ ہوا۔ ڈاکٹر لاہری نے یہ بات نئی دلی میں تجارت پر نظر رکھنے والی سہ ماہی رپورٹ کا تازہ ایڈیشن جاری کرتے ہوئے کہی۔ نائب چیئرپرسن نے مزید کہا کہ پچھلی سہ ماہی کے دوران بھارت کی برآمدات 1 کھرب 84 ارب ڈالر تک پہنچ گئی، جبکہ दरामदात में 6.5% का इजाफा दर्ज किया गया। मगरबी एशिया की सूरतहाल के बारे में बात करते हुए उन्होंने कहा कि यह बहरान आर्जी था। उन्होंने उम्मीद जाहिर की कि दुनिया में जल्द ही अमन कायम होगा। आज जारी करदा रिपोर्ट में बुनियादी तौर पर अद्वियात की तिजारत पर जोर देते हुए आलमी तिजारत में भारत के रोल का तजिया पेश किया गया है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इम्तिहानात मुनक़िद करने वाली कौमी एजेंसी NTA ने आज अंडर ग्रेजुएट कोर्सेज में दाखिले के लिए मुश्तरका यूनिवर्सिटी दाखिला इम्तिहान CUET 2026 के नतायज का ऐलान कर दिया है। इम्तिहान में शामिल हुए उम्मीदवार अब सरकारी CUET पोर्टल के जरिए अपने स्कोर कार्ड्स तक रसाई हासिल कर सकते हैं। NTA के मुताबिक इस साल इस इम्तिहान में 11 लाख से ज्यादा उम्मीदवारों ने शिरकत की। सुप्रीम कोर्ट ने आज 1993 के कोलकाता बाबा बाजार बम धमाका केस में उम्र कैद के एक मुजरिम की कबल अज वक्त रिहाई के बारे में दिल्ली हाई कोर्ट के हुक्म पर रोक लगा दी। जस्टिस पीके मिश्रा और जस्टिस संजीव सचदेवा पर मुश्तमिल बेंच ने मगरबी बंगाल हुकूमत की उस दरखास्त पर अबूरी राहत दी जिसमें हाई कोर्ट के 5 जून के उस हुक्म को चैलेंज किया गया था जिसके तहत 77 साल मुजरिम मोहम्मद राशिद खान की फौरी रहाई का हुक्म दिया गया था। सुप्रीम कोर्ट ने मोहम्मद राशिद खान को भी नोटिस जारी किया। रियासत की जानिब से पेश होते हुए एडिशनल सॉलिसिटर जनरल SV राजू ने दलील दी कि हाई कोर्ट ने इस मामले में इस्लाही नजरिए का गलत इतलाक किया क्योंकि इस धमाके में 70 से ज्यादा अफराद हलाक और सैकड़ों जख्मी हो गए थे। मोहम्मद राशिद खान के वकील MR शमशाद ने कहा कि उनके मुवक्किल 33 साल से ज्यादा अरसा जेल में गुजार चुके हैं और एक शरीक मुलजिम को 2014 में इस सिलसिले में रियायत दी जा चुकी है। सुप्रीम कोर्ट ने मुशाहिदा किया कि खान का रोल मुख्तलिफ था और उन्हें धमाकों का मास्टरमाइंड करार दिया। वजीर खारजा डॉ जयशंकर ने आज मंगोलिया के वजीर खारजा बैतमुक और सनत और कानकने के वजीर के साथ मंगोल रिफाइनरी प्रोजेक्ट के जेर तामीर मकाम का दौरा किया। सोशल मीडिया पर एक रिपोर्ट में डॉ जयशंकर ने कहा कि भारत और मंगोलिया दोस्ती के तहत जारी प्रोजेक्ट में नुमाया पेशरफ्त हो रही है। उन्होंने इन मंसूबों में शामिल मुख्तलिफ टीमों के साथ जारी काम की ताजा सूरत हाल का जायजा लिया। वजीर खारजा ने प्रोजेक्ट के मकाम पर भारत और मंगोलिया के वर्करों के साथ बातचीत की। उन्होंने इन मुश्किल हालात में इस तरह के अहम प्रोजेक्ट को पाए तकमील तक पहुंचाने में उनकी मेहनत लगन और अज़्म को सराहा। वजारत खारजा ने आज कतर में होने वाले एक धमाके में 12 भारतीय शहरियों के हलाक होने की तस्दीक की। नई दिल्ली में नामनिगारों से गुफ्तगू करते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि इस हादसे में 66 अफराद जख्मी भी हुए जिनका इलाज अभी चल रहा है। जनाब जायसवाल ने मजीद कहा कि 17 जून को अमरीका और ईरान के दरमियान मुफाहमत नामे पर दस्तखत होने के बाद अब तक भारत से वाबस्ता 11 बहरी जहाज आबनाए हुरमुस से गुजर चुके हैं। उन्होंने उम्मीद जाहिर की कि बाकी भारतीय परचमबरदार जहाज भी जल्द ही इस रास्ते से गुजरेंगे। पाकिस्तानी वजीर दिफा ख्वाजा आसिफ के पाकिस्तान के जेर कब्जा कश्मीर से मुतल बयान पर अपना रद्द अमल जाहिर करते हुए तर्जुमान ने कहा कि ऐसे बयान पाकिस्तान की अपनी नाकामियों और इंसानी हकूक की खिलाफ वर्जियों से तवज्जो हटाने की एक लायानी कोशिश है। उन्होंने कहा कि भारत इन मनगढ़ंत दावों को मुकम्मल तौर पर मुस्तरद करता है और इन दावों को बिल्कुल ही अहमियत नहीं देता है। जम्मू कश्मीर में सिक्योरिटी फोर्सेस ने आने वाली अमरनाथ यात्रा की तैयारियों के एक हिस्से के तौर पर जम्मू में अमरनाथ बेस कैंप में एक जामे मॉक ड्रिल का इनेकाद किया। इस मशक के दौरान नेशनल सिक्योरिटी गार्ड जम्मू कश्मीर पुलिस के स्पेशल ऑपरेशंस ग्रुप और सेंट्रल रिजर्व पुलिस फोर्स ने मुश्तरक तौर पर बेस कैंप के पूरे अहाते में तलाशी और इलाके को महफूज बनाने की कार्रवाई अंजाम दी। अमरीकी सदर डोनाल्ड ट्रंप ने आज दावा किया कि ईरान ने अपने न्यूक्लियाई बुनियादी ढांचे की तवील मुद्दती और जामे निगरानी पर रजामंदी जाहिर कर दी है। इसके साथ ही अमरीका अब नाए हुरमुज में बहरी जहाजों की आमदोरफ्त पर आयद पाबंदियों में नरमी करेगा और माली रियायतें फराहम करेगा। ताहम यह सब सख्त अमरीकी निगरानी के तहत होगा। सोशल मीडिया पर जारी एक तफसीली बयान में सदर ट्रंप ने कहा कि ईरान की क्यादत ने जारी सिफारती मुजाकरात में अहम रियायतें दी हैं जिनका मकसद मगरबी एशिया में तवील कशीदगी के बाद एक जामे अमन फ्रेमवर्क कायम करना है। ताहम व्हाइट हाउस के इस बयान पर ईरान की हुकूमत ने फौरी एतराज किया और न्यूक्लियर निगरानी के दायरेकार के बारे में इख्तलाफ जाहिर किया। ईरान की वजारत खारजा के तर्जुमान इस्माइल बकाई ने वाजे किया कि ईरान ने مخصوص نیوکلیائی تنصیبات پر بین الاقوامی ایٹمی توانائی ایجنسی کی نگرانی قبول نہیں کی۔ بھارتی محکمہ موسمیات نے کل تک دلی، ہریانہ، چنڈی گڑھ اور مغربی اتر پردیش میں گرج چمک کے ساتھ بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ ان علاقوں میں ہوا کی رفتار 60 سے 70 کلومیٹر فی گھنٹے تک